0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: Life-Changing Quotes. दुखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाइ हो जॉन ग्रीनको।
1: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि यूपीएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Kehi naulo.
2: Rochak.
6: Ani achamma lagne tathyaharu.
7: Kips 98.3 FM ma yo ho karyakram radio ma rochak

हेलो नमस्कार सुस्वागतम कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा म निज्जल उपस्थित भइसकेको छु स्टेसन तपाईँको प्रिय स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पानियन अहिले ट्युनिङ गर्दै हुनुहुन्छ वर्ल्ड वाइड हामीलाई सुन्नको लागि हाम्रो पात्रो युज गर्न सक्नुहुन्छ ट्युनिङ एप जस्ता एप्सहरू पनि युज गर्न सक्नुहुन्छ किप्स एफएम .com पनि हामीलाई सुन्न सकिन्छ कार्यक्रम रेडियोमा रोचकमा तपाईँलाई हामी विश्वमा घटेका अनेकौँ अनौठो जानकारीहरू सुनाउने गर्दछौँ रोचक प्रसङ्ग रहस्यमय घटनाहरू तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ र इतिहासमा घटेका निकै नै चर्चित र रोचक प्रसङ्गहरू पनि कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ पहिलो गीतबाट र गीत भनिरहेको छ सुकमित गुरुङ अनि मदन सिंहको आवाजमा रेली माई रेली माई रेली माई

यो रमाइलो गीत पश्चात फेरि पनि स्वागत छ र कार्यक्रममा लागौं हाम्रो पहिलो रोचक प्रसंगतर्फ। के तपाईँलाई थाहा छ श्रोता मित्र, अन्डा शाकाहारी हुन्छ कि मांसाहारी? आउनुहोस् कार्यक्रममा सुन्छौँ वैज्ञानिकहरूले के भन्छन् यस बारेमा। अन्डालाई मांसाहारी खानेकुरा नमान्ने मान्छेहरू पनि दुनियाँमा धेरै छन्, अर्थात् कतिपय आफूलाई शाकाहारी भन्नेहरूले पनि अन्डा खाने गर्दछन्। आखिर अन्डा शाकाहारी हो कि मांसाहारी? यस विषयमा मानिसहरूले लामो समयदेखि नै बहस गर्दै आएका छन्। तर वैज्ञानिकहरूले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अन्डा मांसाहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरिदिनेछ। बजारमा पाइने धेरै अन्डाहरू बतासे अर्थात् गर्भाधान नभएका अन्डा हुन्, अर्थात् यी अन्डाबाट चर्ला कोड लिँदैन। यसको अर्थ त्यस्ता अन्डाहरू विज्ञानको नजरमा शाकाहारी हुन्। अन्डामा तीनवटा प्रष्ट तह हुन्छन्, पहिलो बाहिरी बोक्रा, दोस्रो सेतो भाग र तेस्रो पहेँलो भाग। सेतो भाग प्रोटिनको निकै उत्कृष्ट स्रोत हो, त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकोले अन्डाको त्यो भाग पूर्ण रूपमा शाकाहारी हो। पहेँलो भागको कुरा गर्दा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ। जब कुनै पनि अन्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएको हुन्छ तब मात्र त्यो अन्डा मांसाहारी बन्दछ, अन्यथा अन्डाको पहेँलो भाग पनि शाकाहारी नै हुन्छ। अत अन्डाका पारकीहरू अब ढुक्क भए हुन्छ, तपाईँ शाकाहारी हुनुहुन्छ भने पनि तपाईँले नकोरेलिने बतासे अन्डा खान सक्नुहुन्छ, किनकि बतासे अन्डा शाकाहारी नै हुन्छ।

हजुर श्रोता मित्र, तपाईँ अहिले कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। मेरो नाम हो निचल। कार्यक्रम किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पनीमा सुन्दै हुनुहुन्छ। आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ। के तपाईँले यस्तो ठाउँको बारे सुन्नुभएको छ जहाँ सुत्केरी हुने बित्तिकै महिलालाई होटेलमा पठाइन्छ? सुन्नुभएको छैन भने कार्यक्रम रेडियोमा रोचकमा अब यो प्रसङ्ग। आम रूपमा जब महिला पहिलोचोटि आमा बन्छिन् तब उनलाई राम्रो हेरचाहको आवश्यकता पर्दछ। यसका लागि उनलाई 2-3 दिन त अस्पतालमै राखिन्छ पनि। तर दुनियाँमा यस्तो सहर पनि छ जहाँ पहिलो पटक आमा बन्दा महिलाहरूलाई होटेलमा पठाइन्छ। डेनमार्कको राजधानी कोपनहेगनमा रहेको सो अनौठो होटेल बेबी होटेलको नामले चर्चित छ। दिन होस् वा रात, त्यहाँ हरेक समयमा नवजात शिशु रोएको आवाज सुनिन्छ। त्यहाँ होटेलका अन्य कर्मचारी मात्र होइन, नर्स तथा डाक्टरहरू पनि यताउता गरिरहेका हुन्छन्। होटेलको दृश्य देख्दा त्यो कुनै होटेल नभई प्रसूति अस्पताल जस्तो लाग्दछ। बीबीसीको रिपोर्ट अनुसार उक्त बेबी होटेलमा सुत्केरी महिलालाई 2 दिनसम्म राखिन्छ। यदि आमा र बच्चाको स्वास्थ्यमा समस्या भएमा चाहिँ लामो समयसम्म अर्थात् सन्चो नभएसम्म राख्न पाइन्छ। अझ मज्जाको कुरा त के भने, यो होटेलमा बस्दा सुत्केरी महिलाले कुनै शुल्क नै तिर्नु पर्दैन। त्यो सुत्केरी होटेल सरकारी कोषबाट चल्दछ। त्यहाँ सबै बच्चालाई उनीहरूको जीवनको पहिलो दिनमा बराबरीको अधिकार तथा समान हेरचाहको अवसर प्रदान गरिन्छ। बच्चाका आमा बुबा जुनसुकै सामाजिक वा आर्थिक अवस्थाका हुन्, गरिब वा धनी जे हुन्, उनीहरूलाई बराबर अधिकार मिल्दछ। महिलाले पनि आफूले चाहेको कुरा मगाएर खान पाउँछन्। त्यहाँ 60-90% खानेकुरा अर्ग्यानिक हुन्छन्। महिलाहरूलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्न

कस्तो सुत्केरी होटेलको अवधारणा ल्याएको हो। त्यो होटेलमा आउने आमा बुवालाई संयुक्त रूपमा 52 हप्ताको छुट्टी अफर गरिन्छ। आमा चाहिँलाई 18 हप्ताको बिदाको तलबको ग्यारेन्टी गरिन्छ।

0: This is
1: Hits 98.3 FM, your companion.
2: Namaskar!
3: Namaskar!
2: Kahiye, kya sunenge aap?
4: Enjoy 60s, 70s and 80s Bollywood numbers.
5: Bollywood Golden Hits.
4: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
6: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939 98511170939
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

कार्यक्रम रेडियोमा रोचकमा पुनः स्वागत छ। पहिलो व्यापारिक विश्रामपछि तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्प्यानियन। मेरो नाम हो निचल। कार्यक्रम रेडियोमा रोचकलाई तपाईँले वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर, त्यस्तै किप्स एफएम .com पनि हामीलाई सुन्न सकिन्छ। र कार्यक्रममा हामी विभिन्न गीत सङ्गीतको साथमा रोचक तथ्यहरू पनि तपाईँ सामु ल्याउने गर्दछौँ। तपाईँले विश्वमा घटेका अनेकौँ रोचक जानकारीहरू पाउन सक्नुहुनेछ, साथमा आश्चर्यजनक घटनाहरू, रमाइलो प्रसङ्गहरू कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ। साथमा रहस्यमय इतिहासका घटनाहरू पनि कार्यक्रममा तपाईँले सुन्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढौँ अर्को रोचक प्रसङ्गबाट नै। श्रोता मित्र, अब हामी लाग्छौँ इरानको एउटा इतिहासको प्रसङ्गतर्फ। सुन्दरताको परिभाषा नै बदल्ने विश्व इतिहासकै एकजना राजकुमारीको चर्चा गर्छौँ हामी कार्यक्रम रेडियोमा रोचकमा। विश्वको इतिहासमा राजा महाराजा रानी तथा राजकुमारीहरूका बारेमा विभिन्न रोचक कथाहरू सुन्न पाइन्छ। इरानकी एकजना राजकुमारीको कथा भने अरूभन्दा फरक छ। निकै कुरूप जिउडाल भए तापनि त्यस बेलाको समयमा सुन्दरताको प्रतीक बनेकी ती राजकुमारीले वास्तवमा सुन्दरताको परिभाषा नै बदलिदिएकी थिइन्। ती राजकुमारी कति पनि आकर्षक थिएनन्, तर उनलाई पाउनका लागि तन्नेरीहरू जुन हदसम्म पनि जान तयार हुन्थे। तत्कालीन इरानका कजर वंशका राजाकी छोरी जहरा खानम तदज एस सेल्टानेहको जन्म सन् 1883 मा भएको थियो। उनको जीव गोरो थियो तर

निकै भद्दा, तर राजकुमारी हुनु, निकै धनी हुनु र त्यस बेला देशमै सबैभन्दा धेरै पढेकी महिला हुनु उनका थप परिचय थिए, जसका कारण उनी सबैको रोजाइमा परिन्। इतिहास अनुसार ती राजकुमारी प्रति युवकहरूको आसक्ति थियो। उनलाई बिहे गर्नका लागि 145 जना युवकले प्रस्ताव गरे, तर उनलाई पाउन सजिलो थिएन। राजकुमारीलाई आफ्नो बनाउन नपाएको झोकमा 13 जना युवाले त आत्महत्या नै गरे। अन्तत जहराले आफ्ना प्रेमी समेत रहेका फारसी राजा नासिर अल दिन शाह गजरसँग बिहे गरिन् र 4 सन्तान पनि जन्माइन्। रोचक त के भने, राजकुमारीले बिहे गरेका ती फारसी राजाका 84 जना श्रीमती थिए, तर राजाले सबैभन्दा धेरै माया उनलाई नै गर्दथे। एकपटक एकजना व्यापारीले ती राजालाई देशका मानिसले किन मोटा महिलाहरू मन पराउँछन् भनेर सोधेछन्। त्यसको जवाफमा राजाले भनेछन्, हामी मासु पसलमा मासु किन्न जाँदा हड्डी मन पराउँछ कि मासु? यी राजकुमारीले तत्कालीन समयमा महिला अधिकारका लागि समेत सङ्घर्ष गरेकी थिइन्। उनले सोसाइटी अफ वुमेन फ्रिडम नामक संस्था पनि खोलेकी थिइन्। सुन्दरताको परिभाषा नै बदल्ने ती राजकुमारीको सन् 1936 मृत्यु भयो।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचक सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। यो कम्प्यानियनमा लागो अर्को एउटा रोचक प्रसङ्गतर्फ। एउटा अनौठो मन्दिर जहाँ रातो खोर्सानीले अभिषेक गरिन्छ। पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दू परम्पराका लागि चर्चित छ। त्यहाँ एउटा यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ। तमिलनाडु स्थित वेल्लमपुरम जिल्लामा पर्ने इदाजवादी गाउँमा रहेको वर्णामुत्तु मरियमन मन्दिरमा हरेक वर्ष 8 दिनसम्म यस्तो उत्सव मनाइन्छ, जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्यामा भक्तजनहरू उपस्थित हुन्छन्। मानिसहरूको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ। मन्दिरको परम्परा अनुसार त्यहाँका 3 सबैभन्दा वरिष्ठ मानिसहरू दिनभर उपवास गर्दछन् अनि कपाल मुण्डन गर्दछन्। त्यसपछि मन्दिरमा ती मानिसहरूको पुजारीबाट पूजा हुन्छ। त्यसपछि उनीहरूको विभिन्न सामग्रीहरूबाट अभिषेक गरिन्छ। त्यसमा चन्दन फूलका साथै खुर्सानीले अभिषेक गरिन्छ। तिनैजनाको जिउमा रातो खुर्सानीको लेप पनि दलिन्छ, खुर्सानीको लेदो खुवाइन्छ पनि। अन्त्यमा उनीहरूलाई नीमको पानीले स्नान गराएर मन्दिरभित्र लगिन्छ। मन्दिरभित्र उनीहरूले बलेको फुग्रोमाथि हिँड्नु पर्दछ। सो गाउँमा पछिल्लो 85 वर्षदेखि यो परम्परा चलिआएको बताइन्छ।

हजुर श्रोता मित्र, के तपाईँलाई यस्तो देशको बारे थाहा छ जहाँ जागिर छाड्दा पनि पैसा तिर्नु पर्छ? आउनुहोस् कार्यक्रम रेडियोमा रोचकमा सुनौं यो एउटा रोचक प्रसङ्ग। अहिलेको प्रतिस्पर्धाको युगमा मिल्दो जागिर पाउन पनि गाह्रो छ। जागिर खानका लागि हाम्रो जस्तो देशमा पैसा खर्च गर्नु परेका तथा घुस खुवाउनु परेका घटना पनि सार्वजनिक भइरहन्छन्। तर एउटा देश यस्तो छ जहाँ जागिर पाउनका लागि होइन, छँदा खाँदाको जागिर छाड्नका लागि मानिसहरूले ठुलै पापड बेल्नु पर्दछ। कतिपय मानिसले त जागिर छाड्नका लागि आफू मरेको झुटो खबर पनि फैलाउँदछन्। कतिपयले हाकिमसँग झुटो बोल्नुका लागि भाँडामा मानिसहरू पनि खटाएका हुन्छन्। यस्तो अनौठो हरकत जापानमा हुन्छ। मानिसहरू जागिर छाड्नका लागि अनेक खालका गलत कदम समेत चाल्न थालेपछि जापानमा मानिसलाई जागिर छोडाउनका लागि कम्पनीहरू नै खुल्न थालेका छन्। जापानको टोकियोमा बस्ने युइसिरो ओकाजाकी र तोसियुकी निनोले मानिसहरूलाई जागिर छोडाउने कम्पनी खोलेर बसेका छन्। उनीहरूले कम्पनीको सहयोगमा पछिल्लो 18 महिनामा 1500 पटक जागिरबाट राजीनामा दिन सफल भएका छन्। कम्पनीले जागिर छान्नका लागि छटपटाइरहेका मानिसहरूका लागि ठूलो गुण लगाउँदै आएको छ। ओकाजाकीका अनुसार धेरैजसो मानिसहरू जागिर छोड्ने विषयमा आफ्नो हाकिमसँग कुरा गर्न डराउँदछन्। हाकिमले राजीनामा स्वीकृत गर्ला नगर्ला भन्ने डर हुन्छ। हाकिमलाई मनाउने तरिका सिक्न चाहन्छन्। जापानको संस्कृतिमा गरिरहेको जागिर वा काम छोड्नु राम्रो मानिँदैन। जागिर छाड्न चाहने मानिसहरूलाई गलत मानिस ठानिन्छ। एक्जिट नामको उक्त कम्पनी यस्तै बेलामा काम आउँदछ। जागिर छाड्न चाहने मानिसहरू आफ्नो कार्यालयमा राजीनामा दिनुको साटो उक्त कम्पनीमा जान्छन् र आवेदन गर्दछन्। शुल्क बापत ग्राहकले 50,000 जापानी येन तिर्नु पर्दछ। त्यसपछि कम्पनीका कर्मचारीले ती ग्राहकको कार्यालयको हाकिमलाई फोन गरिदिन्छन् र उनको राजीनामाको बारेमा जानकारी गराउँदछन् र उनको तर्फबाट राजीनामा पेश गर्दछन्। कतिपय अवस्थामा हाकिमले एउटा कलमा मात्र मान्दैनन् र पटक पटक फोन गरेर मनाउनु पर्दछ। कतिपय कार्यालयहरूले त एक्जिट कम्पनीसँग सम्झौता गर्न चाहँदैनन् र आफ्नो कर्मचारी स्वयं आफै आएर कुरा गरोस् र राजीनामा दियोस् भन्ने चाहन्छन्। ओकाजाकीका अनुसार जापानमा मानिसहरूलाई जागिर छोड्नका लागि सहयोग गर्ने कम्पनीमा एक्जिट मात्र एक्लो छैन। यस्ता झण्डै 30 कम्पनीहरू अस्तित्वमा रहेको बताइन्छ।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादी

0: फोन 01-591-3596 98-012-35-444.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Babu, pani ko bill tiri de lo.
4: La, tiri de.
5: Babu, batti ko bill tiri de aaja.
4: La, la, tiri de.
3: Dada, internet ko pani last dino hai aaja.
4: La, tyo pani tiri de.
3: Tara, sabbai kura eti chite kasari tiris.
4: Kinaki masanga hamro patra cha.
5: Hamro patra ta masanga pani cha.
4: Tara payment कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
8: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरीहरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: फुलको डाले डालेमा तिम्रो रूपको लाले
13: नेपाली चलचित्रका सदाबहार गीतहरू
14: मेरो
13: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
2: एस
3: किप्स 98.3 FM योर कम्पानियन
0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा स्टेशन तपाईँको प्रिय स्टेशन किप्स एफएम 98.3 MHz यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ मेरो नाम हो निजल कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वमा घटेका अनेकौँ रोचक तथ्य तथा रहस्यमय रमाइलो जानकारीहरू पाउन सक्नुहुन्छ साथमा हामी इतिहासमा घटेका रहस्यमय तथा रमाइला प्रसङ्गहरू पनि कार्यक्रममा समावेश गर्ने गर्दछौँ कार्यक्रम रेडियोमा रोचकमा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ जुन चाहिँ रहेको छ 100 वर्ष पुरानो रुखको ठुटोमा अनौठो पुस्तकालय पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा यदि तपाईँमा किताब पढ्ने सोख छ भने यो खबरबाट निकै रोमाञ्चित हुनुहुनेछ एकजना पुस्तक प्रेमीले 110 वर्ष पुरानो रुखमा पुस्तकालय खडा गरेका छन् लिटल फ्री लाइब्रेरी नामक उक्त अनौठो लाइब्रेरी एकजना पुस्तक प्रेमी महिलाले स्थापना गरेकी हुन् 100 वर्ष पुरानो रुखको ठुटोमा बनाएको त्यो पुस्तकालयले धेरैलाई अचम्ममा पार्दछ अमेरिकाको इडाहोमा बनेको यो पुस्तकालय बुढो रुखको ठुटोमा रहेको छ यो पुस्तकालय स्थापना गर्ने व्यक्ति सराही आर्मिताके होवार्ड हुन् उनी इडाहो स्थित एउटा पुस्तकालयमा लाइब्रेरियनको जागिर गर्थिन् स्थानीय मानिसहरूका लागि एउटा मजाको पुस्तकालय खोल्ने उनको योजना थियो जब आफ्नो घर अगाडिको बगैँचामा रहेको 110 वर्ष पुरानो रुख ढाल्नका लागि ठुट्याइयो उनको मनमा अनौठो आइडिया फुर्यो बचेको रुखमा पुस्तकालय बनाउने त्यसपछि उक्त रुखको ठुटोमा तलबाट प्वाल पारेर ढोका बनाई भित्र खोपियो भित्र खोक्रो पारेर माथिबाट छानो समेत हालियो रुखको ठुटोभित्र किताबहरू राख्ने घरा समेत बनाएर हालियो जसमा उनले आफूलाई मन पर्ने लगायतका विभिन्न पुस्तकहरू राखेर गजबको पुस्तकालय तयार पारिन् यो पुस्तकालय अहिले स्थानीय क्षेत्रमा निकै चर्चित बनेको छ

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पेनियनमा। र कार्यक्रममा लागौं अर्को एउटा एकदमै रमाइलो प्रसंगतर्फ। तपाईँले यस्तो देशको बारे सुन्नु भएको छ जहाँ अपराधीको पूजा हुन्छ? हजुर, सुन्नु भएको छैन भने सुन्छौ अबको क्रममा। अपराधी भन्ने बित्तिकै धेरैले घृणा गर्छन्, तर यो दुनियाँमा एउटा यस्तो देश पनि रहेछ जहाँ अपराधीको पूजा हुन्छ। धेरैलाई यो समाचार निरर्थक, झुटो तथा पूर्वाग्राही लाग्न सक्दछ, तर ल्याटिन अमेरिकी देश भेनेजुएलाको पछिल्लो यथार्थ हो यो। ह्युगो चावेसको नेतृत्वमा कुनै समयमा अमेरिकालाई चुनौती दिएको यो देश पछिल्लो समयमा यति थिलथिलो भएको छ, अराजकता मौलाएको छ। यो अराजकता आफ्नो ठाउँमा छ। भेनेजुएलामा एउटा यस्तो परम्परा छ जसले त्यहाँको समाज अराजकता र अपराधप्रति कति आसक्त भन्ने देखाउँदछ। यो देशका मानिसहरूले अपराधीहरूलाई ईश्वर मानेर पूजा गर्दछन्। कुनै समयका कुख्यात तथा मरिसकेका अपराधीहरूलाई ईश्वर मानेर पूजा गर्ने एउटा अनौठो चलन भेनेजुएलामा रहेको छ। स्पेनिस भाषामा अपराधी देवताहरूलाई सान्तोस मेलेन्ड्रोस भनिन्छ। कुनै जमानाका कुख्यात अपराधीको पुतला बनाएर एकै ठाउँमा राखिन्छ। त्यस्ता अपराधी देवताका पुतला हेर्ने मानिसहरूको भिड नै हुन्छ। त्यस्ता अपराधका देवता मध्ये एउटा चर्चित नाम हो लुई सान्चेज। ऊ आफ्नो समयको कुख्यात अपराधी थियो। अहिले उसको पुतला बनाएर पूजा गरिन्छ। आखिर भेनेजुएलामा ती अपराधीको पूजा किन हुन्छ? वास्तवमा त्यस जमानामा ती अभियुक्तहरू त्यहाँको गरिब समाजको लागि ईश्वर जस्तै थिए। अमेरिकाबाट लुटेर ल्याएको धन उनीहरूले गरिब जनतालाई

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ। म निचोल छु तपाईँको साथमा, र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/kipsfmkeepsfmमा। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु, र आगामी दिनमा पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दै आजको लागि म निचोललाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ज।

0: Life-Changing Quotes. शिक्षा सबैभन्दा सशक्त हतियार हो जसले संसारलाई परिवर्तन गर्न सकिन्छ। यो भनाइ हो नेल्सन मण्डेलाको।
1: राजा मतिवा मति नएवा ने पुछे चाङ्गुटु खेले।
2: नेपाल भाषा या न्याय पुसेचौ मेता
3: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: व्हाट्स द सीक्रेट टू सक्सेस?
5: सिंपल, से यस टू रेडियो एडवर्टाइजिंग।
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum. Mix Max at 98.

0: countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
1: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
3: History of rock.
4: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: Karikram, call you time, call you time.
2: Hollywood Times, every day, 11 to 12 p.m.
6: Barki barki, out ma, timro man ko nazikai. Barki barki, bas ma, timro ghar ko nazikai.
7: इंजीनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-44
9: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
10: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
11: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेज सम्म न्युरुलदेखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
10: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 98511709 98511709
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising, affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
15: केही नौलो
16: रोचक
15: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएममा।
16: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड।
17: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
18: Mix Max at 98.

0: इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
7: मिक्स मैक्स एट 98

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: On Keeps FM 98.3, this is Weekly 10. This week's number 10.
7: Song
8: From Down Here.
7: Artist
8: Lola Young.

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantheress.

0: this week's number 7.
1: Song
2: Hit the Wall.
1: Artist
2: Gracie Abrams.

0: 120 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग।
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ, मौकाको फाइदा उठाउनुहोस्।
8: हलेसी क्लिनिक नारायण तार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
6: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399.
9: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
11: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: क्लासिक हिंदी पॉप टाइम।
14: चलने लगी है हवाएं, सागर भी लहराए।
6: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: this week's number six.
1: Song
2: Beautiful.
1: Artist
2: Enima and Joji.

0: Gifts FM 98.3 Megahertz. Jatun in.
1: Raja Morti wa Morti na ye wa ne puchi chang gutu ke.
2: नेपाल भाषाया न्याही पुसेचौं मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़
4: व्हाट्स द सीक्रेट टू सक्सेस
5: सिंपल से यस टू रेडियो एडवर्टाइजिंग
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: this week's number one.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: Life-Changing Quotes. एक दिन नराम्रो भयो भन्दैमा जिन्दगी भरि नै नराम्रो हुन्छ भन्ने पनि छैन।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
0: म्युजिक मज्जा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kaya Vali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
2: Hey, bachna ae haseeno, lo main aa gaya.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ.
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार.
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01591 35 96 98012 35 444.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: KIPS FM 98.3 presents Pop Hour.
14: मुझे कैसे पता न चला कि तू मैनू प्यार.
4: Every Friday 12 PM.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara de phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भयो बोला दाइ के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Life-Changing Quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रही आएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार दिन की 10 बजे
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
16: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

उनी आउँछिन् जब त्यो साइकल चलाई मन भित्र मेरो घन्टी बजाई छरी दिउँ कि लाग्छ मलाई प्यार केटी हल्का हल्का फुच्ची छे अनि थोरै थोरै छुच्ची छे तर लास्ट च्वाक छे।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
4: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
6: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-4235-888
9: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स ओन्ली ऑन इंग्लिश रेट्रो नम्बर्स English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
12: This is History of Rock.
13: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.

0: संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार दिल की 10 बजे

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: फुलको डाली डालीमा तिम्रो रूपको लाली
10: नेपाली चलचित्रका सदाबहार गीतहरु
11: मेरो निन्द्राको तिर्खा रात रजिनाको किन छोरे
10: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: भाषाया न्याय पुसेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: life-changing quotes. कडा परिश्रम गर्नुहोस्, दयालु रहनुहोस्, सबै चीज राम्रो हुँदै जानेछन्। यो भनाई हो कोनन ओब्रायनको।
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू,
7: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 하셔야 내부세 정미다.
1: 수태야 6:30에서 7시까지. Station Kips FM 98.3 MHz.
2: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
3: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
4: हजुर नमस्कार किप्स 98.3 FM.
5: यो हो किप्स 98.3 FM. तपाईँसँगको सहयात्रा
6: Chemical X.
7: On KIPS 98.3.
8: Pop at 98.3.
6: Chemical X.
7: Enjoy.
6: X.

0: FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 MHz मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511 9851170939 9851170939.
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाई हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok bhak

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-12-35-444।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: बाबु, पानीको बिल तिरिदे ल।
8: ल तिरिदे।
9: बाबु, बत्तीको बिल तिरिदे आज।
8: ल ल तिरिदे।
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
8: ल त्यो पनि तिरिदे।
7: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
8: किनकि मसँग हाम्रो पात्र छ।
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
8: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्कुल 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यु क्यान डान्स
9: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Quotes. पूर्णता प्राप्त गर्न सकिँदैन, तर यदि हामीले पूर्णतालाई पछ्यायौं भने हामीले उत्कृष्टता पाउन सक्छौं। यो भनाई हो पिन्स लुम्बार्डीको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in Radio Naya Generation Co.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302

0: 2678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888.
8: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
9: Every Monday 5 p.m. and Friday 8.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: KIPS FM 98.3 presents Pop Hour.
9: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
8: Every Friday 12 p.m.

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन आँखों के मस्ती मस्ताने हजार
5: टिप्स 98.3 एफएम मा गजल संसार
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार
6: गुम का खजाना तेरा भी है मेरा
0: हरेक शनिबार बेलुकी 10 बजे
7: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
8: किप्स 98.3
9: एफएम 3 in 1
0: From the movie, Azar.

0: Life-changing quotes. भविष्य आज तपाईं जे गर्दै हुनुहुन्छ त्यसमा निर्भर हुन्छ। यो भनाई हो महात्मा गान्धीको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: In aankhon ki masti mastane hazaar.
11: Keeps 98.3 FM ma gazal sansar.
12: Mujhse milne shama jala kar aaj mahal mein
11: गजल संसार।
13: हरेक शनिबार बेलुकी 10 बजे
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
13: म्युजिक मजा, म्युजिक मजा
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा।

0: Life-Changing Quotes。तपाईंका गल्तीहरू प्रमाण हुन् कि तपाईंले प्रयास गरिरहनु भएको छ।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
16: नेपाल भाषा या न्याही पुसे चौमेता
17: सुथेया 6:30 से 7 बजे तक Station Keeps FM 98.3 MHz.
18: Yoho Keeps FM 98.3 MHz.
19: Stop! Rewind. Rewind Bollywood.

0: This is Kips 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: 5.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 मेगाहर्जमा।

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
2: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709।
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
10: Hollywood Times, every day, 11 to 12 p.m.

0: Life-Changing Quotes. घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ, यो भनाई हो जेम्स थर्बरको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएममा कार्यक्रम रेडियोमा रोचक।

0: favorite station keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
5: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
3: द वर्ल्ड फुल अफ ट्रिमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड योर बिजी स्केड्युल आर यु मिसिङ आउट ट्रेन्डिङ इङ्ग्लिस हिट्स इफ यस द रेडियो अफ न्यू जेनेरेसन प्रेजेन्ट्स व्हाट्स Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 MHz. Never miss out being trendy.
9: Classic Hindi pop time.
10: Chalene lagi hai hawaye. Sagar bhi.
9: Classic Hindi pop time at Keeps FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 16.
1: तुमसे जो इश्क होने लगा.
0: मूवी
2: धमाल 4.
0: सॉन्ग
2: सारी.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला.
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे.
7: नेपाल भाषा या न्याय पुछेचौ मे त
8: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
9: तपाई सुन्दै हुनुहुन्छ
10: के
9: ई
10: ई
11: पी
9: एस
12: किप्स 98.3 एफएम योर कम्पानियन.
13: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको कसमा फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada, internet ko pani last dino hai aaja.
14: La. त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
18: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
19: एक फूल झरेर के भो एक फूल झरेर के भो
5: नेपाली सुपर हिट्स

0: Tips FM Tarkam Marfat. Just tune in Radio Naya Generation Ko.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुबिसु, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01 9 3 8 8 98.3
8: Kips FM 98.3 presents Pop Hour.
9: मुझे कैसे पता न चला कि तू मैनू प्यार.
8: Every Friday 12 p.m.

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड योर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz. Your companion. Just tune in.
1: Pulko dale dale ma timro rupako lale.
2: Nepali chalchitra ka sada bahar git haru.
3: Mero nindra bhoka tirphara tara dina ko. Kina chore.
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Swastha Jeevan, Sukhi Jeevan. Halesi Interventional Radiology, IR Clinic. Sadhai Tapai Sangha.
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
12: किप 98.3 एफएम योर कम्पानियन
2: दिस इज इंग्लिश नॉनस्टॉप हिट्स ऑन किप्स 98.3 एफएम

0: Life-Changing Quotes. हजार मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न, तपाईं कहीं पुग्नुहुन्न। यो भनाई हो लाओ त्सुको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा गतत्व घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू तपाईँले सुन्न सक्नुहुन्छ र म निचल छु तपाईँको साथमा र कार्यक्रममा तपाईँले इन्जोय गर्न सक्नुहुन्छ नेपाली गीत सङ्गीतहरू नेपाली फिल्मी नन फिल्मी सङ्ग्सहरू हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी पहिलो साङ्गीतिक कोसेलतर्फ लाग्दैछौँ गीत रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेशमा पुन

श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा पहिलो न्यूजतर्फ लड्न चाहन्छु। न्यूज रहेको छ, म्यानमार द्वन्द्वमा मृतकको संख्या 1,00,000 नाग्यो। म्यानमारमा 2021 सैन्य तख्तापलटपछि शुरू भएको गृहयुद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व संस्था तथा घटना तथ्याङ्क एसिएलईडीका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 ज्यान गएको छ। विश्लेषकहरूले यसलाई अहिले एसियाकै सबैभन्दा घातक सक्रिय द्वन्द्वका रूपमा वर्णन गरेका छन्। सैन्य नेतृत्वले फेब्रुअरी 2021 आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेको थियो। त्यसपछि लोकतन्त्र समर्थक प्रदर्शनमाथि गरिएको दमनले सशस्त्र विद्रोहको रूप लिँदा प्रजातन्त्र समर्थक समूहहरू जातीय सशस्त्र संगठनसँग मिलेर सेना विरुद्ध लडिरहेका छन्। हालसम्म 1,200 भन्दा बढी सशस्त्र समूह सक्रिय रहेको एसिएलईडीले जनाएको छ। द्वन्द्वले सर्वसाधारणको जीवन गम्भीर रूपमा प्रभावित भएको छ। राखाइन राज्यमा हवाई आक्रमणमा श्रीमान गुमाएकी 49 वर्षीय थेन आए नुले आफूले अपार पीडा भोगिरहेको र अब कसलाई दोष दिने भन्ने अवस्था पनि नरहेको बताइन्। मध्य मागवे क्षेत्रका अर्का एक बासिन्दाले लोकतन्त्र समर्थक विद्रोहमा सहभागी भएका आफ्ना किशोर छोराको मृत्यु भएपछि युद्धका कारण धार्मिक संस्कार समेत पूरा गर्न नपाएको गुनासो गरे। संयुक्त राष्ट्र संघका अनुसार म्यानमारमा 37,00,000 भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने 5 मध्ये 1 भन्दा बढी नागरिक गम्भीर खाद्य असुरक्षाबाट प्रभावित छन्। याङ्गुन सहितका केही क्षेत्रमा लक्षित हत्या भइरहेका छन् भने अन्य क्षेत्रमा रुसी र चिनिया आपूर्तिका लडाकु विमानबाट नियमित हवाई आक्रमण भइरहेको बताइएको छ। एसिएलईडीका अनुसार सन् 2025 प्यालेस्टिनी क्षेत्रपछि म्यानमार विश्वकै दोस्रो सबैभन्दा बढी द्वन्द्वग्रस्त मुलुक बनेको थियो। सन् 2023 अन्त्यतिर विद्रोही समूहले उल्लेखनीय सफलता हासिल गरे पनि चीनको समर्थन र केही जातीय सशस्त्र समूहसँगको सहमतिपछि पछिल्लो समय सेनाले पुनः आफ्नो पकड बलियो बनाएको विश्लेषकहरूको भनाइ छ। फेब्रुअरी 2024 सेनाले अनिवार्य सैनिक भर्ती लागू गरी करिब 50,000 नागरिकलाई सैन्य सेवामा बोलाएको थियो। पूर्व सैनिकहरूका अनुसार पर्याप्त तालिम बिनै अग्रपन्थीमा पठाइएका धेरै भर्ती सैनिक युद्धमा ज्यान गुमाउने उच्च जोखिममा छन्। युद्धका कारण थाइल्यान्ड र बङ्गलादेशतर्फ शरणार्थीको पलायन बढेको छ। साथै सीमावर्ती क्षेत्रमा लागू औषध उत्पादन तस्करी तथा सशस्त्र समूहको संरक्षणमा सञ्चालित अनलाइन ठगी केन्द्रहरू पनि तीव्र रूपमा विस्तार हुँदै गएको पर्यवेक्षकहरूले बताएका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ टेक बिसी अनि ममता नेपालीको आवाजमा डिम्पल सुहाउनी।

श्रोता मित्र, विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लाग्यो। न्यूज रहेको छ, दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ सुकलाई प्रधानमन्त्री नियुक्त। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्ति गरेको राष्ट्रपति प्रवक्ता काङ यु जुङले बुधबार घोषणा गरेका छन्। यससँगै हाङ ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री किम मिन सियोकका उत्तराधिकारी तथा देशको इतिहासमा 50 प्रधानमन्त्री बनेकी छन्। दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ सुकलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न गरिएको मतदानमा 166 मत पक्षमा परेको थियो। सत्ता पक्ष र सरकार समर्थक दलका उपस्थित 167 सदस्य मध्ये एकजनाले विपक्षमा मतदान गरेका थिए। हान यस पदका लागि अयोग्य रहेको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी पीपीपीले बहिष्कार गरे पनि जुन 30 पूर्ण अधिवेशनमा मतदान भएको थियो। लघु तथा मध्यम उद्यम एसएमई मन्त्रीका रूपमा कार्यरत हान सेओङ सुक प्रधानमन्त्री नियुक्त भएसँगै 20 दक्षिण कोरियाले पुनः महिला प्रधानमन्त्री पाएको छ। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ आनन्द कार्कीको आवाज।

0: Yoho Kips FM 98.3 MHz.
1: Phul ko dale dale ma timro roop ko lale.
2: Nepal chalchitra ka sada bahar geet haru.
3: Mero nindra ho kar tirkha raat re dina ho. Kina chore.
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: Pure ek ghanta, tinota movies ka super hit geetharu.
5: 3 in 1.
6: Every Saturday, 9 a.m. and Thursday, 6 p.m.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709399851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तो रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 35444
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
16: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
17: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98012 35 888
18: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
19: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
6: Babu, batti ko bill tiri de aaja.
10: La la, tiri de.
19: Dada, internet ko pani last dinu hai aaja.
10: La, tyo pani tiri de.
19: Tara sabai kura yati chite kasari tiris.
10: Kinaki masanga hamro patra cha.
6: Hamro patra ta masanga pani cha.
10: Tara payment कसरी जोसँग हाम्रो पात्र छ उसले एकैचिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैचिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैचिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकावेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: नेपाली पॉप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज।
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 90.3 मा। म निजल छु तपाईँको साथमा र कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज स्टेशन किप्स एफएम 90.3 मा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन दट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन। र हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ जापानी मुद्रा येन 40 वर्ष यताकै न्यून स्तरमा। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन 40 वर्ष यताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ। जापानका अर्थमन्त्री सात्सुकी कातायामाले गत मंगलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताएकी छन्। स्थानीय सञ्चार माध्यमका अनुसार उनले आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने संकेत दिएकी छन्। मध्य पूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापान बीचको ब्याज दर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाव पर्दै आएको छ। गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर 161.96 येन जापानी मुद्रा सन् 1986 यताकै कमजोर स्तरमा पुगेको थियो। मंगलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर 162.40 येनसम्म पुगेपछि केही सुधार भई 162.17 येनमा कारोबार भएको थियो। बजारलाई सन्देश दिन जापान सरकारले गत महिना 70 अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो। पछिल्लो अभिव्यक्तिलाई पनि आवश्यक परे पुनः हस्तक्षेप गर्न सकिने संकेतका रूपमा हेरिएको छ। कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत बढेको छ। विशेष गरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेको छ। यसबाट उपभोक्तालाई राहत दिन प्रधानमन्त्री साने ताकाची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ। यद्यपि कमजोर येनका कारण जापानी विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ, जसले पर्यटन तथा उपभोगमा सकारात्मक प्रभाव पारेको छ। यसै महिना जापानको केन्द्रीय ब्याङ्कले ब्याजदर 31 वर्ष यताकै उच्च स्तरमा पुर्याए पनि अमेरिकी संघीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ। यस्तै दुई देशबीचको ब्याजदर अन्तर कायम रहने र येनमाथिको दबाव तत्काल कम नहुने विश्लेषण गरिएको छ। यसैबीच जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मे 28 जुन 23 अवधिमा विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन। हजुर, विकली वर्ल्ड न्यूजमा अब राधा सङ सुन्छौँ भाइ स्वप्न सुमन एन्ड अभिज्ञा घिमिरे।

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूजतर्फ लाग्यो। न्यूज रहेको छ, युगान्डाका सेना प्रमुखले दिए दुई लोकप्रिय संचार माध्यम बन्द गर्न निर्देशन। युगान्डाका सेना प्रमुख मुहोजी काइनेरु गावाले देशका दुई लोकप्रिय संचार माध्यम डेली मोनिटर र एनटिभी युगान्डा बन्द गर्न निर्देशन दिएका छन्। उनले आफूलाई स्वतन्त्र प्रेसमा कुनै विश्वास नरहेको बताए। डेली मोनिटर युगान्डाको सबैभन्दा धेरै बिक्री हुने स्वतन्त्र दैनिक पत्रिका हो। त्यस्तै एनटिभी युगान्डा देशको ठूलो निजी प्रसारण संस्था मध्ये एक हो। म युगान्डामा स्वतन्त्र प्रेस हुन्छ भन्ने विश्वास गर्दिन। प्रेसलाई क्रान्तिका योद्धाहरूले निर्देशित गर्नुपर्छ, सामाजिक सञ्जाल एक्समा गरिएका श्रृङ्खलाबद्ध पोस्टमा उनले लेखेका छन्। युगान्डा सरकार प्रवक्ता एलन कासुजाले यस विषयमा रोइटर्सले सोधेको प्रश्नमा कुनै प्रतिक्रिया दिएनन्। त्यस्तै एनएमजीकी म्यानेजिङ डिरेक्टर सुसन शिविरवाले पनि तत्कालै कुनै टिप्पणी नरहेको बताइन्। दुवै संचार माध्यम नेशनल मिडिया ग्रुप एनएमजी अन्तर्गत सञ्चालित छन्। यस मिडिया कर्पोरेसनको कार्यालय केनियामा छ र नैरोबी स्टक एक्सचेन्जमा सूचीकृत छ। डेली मोनिटरले गत आइतबार राजधानी कम्पाला स्थित कार्यालय परिसरमा सैनिकहरू परिचालन गरिएको जनाएको छ। त्यस्तै कर्मचारीहरूलाई परिसरमा छिर्न र बाहिर निस्कन सेनाले बन्देज लगाएको पनि जनाएको थियो। काइनेरु गावा राष्ट्रपति योवेरी मुसेभेनीका छोरा हुन्। उनी सामाजिक सञ्जालमा विवादास्पद पोस्टहरू गरेर चर्चामा रहन्छन्। केही समय अघि उनले विपक्षी नेता बोबी वाइनको टाउको काट्ने धम्की पनि दिएका थिए। सन् 1986 मुसेभेनी युगान्डामा सरकारमा छन्। सन् 2013 एक समाचारमा आपत्ति जनाउँदै उनको सरकारले 10 दिनसम्म डेली मोनिटरलाई बन्द गरेको थियो। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ आँधी भेरी मुभीबाट उडुकी।

0: लाले नेपाल चलचित्रका सदाबहार गीतहरू
1: मेरो निन्द्रा भोकै तिर्खा रात र दिनको किन छोडेको
0: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Chips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Chips FM 98.3 MHz. Your companion.
3: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
4: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 र म निजोल छु तपाईँको साथमा. विकली वर्ल्ड न्यूज हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे सुन्न सक्नुहुन्छ. र अहिले पनि चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ. न्युज रहेको छ, भेनेजुएलाको भूकम्पमा ठूलो संख्यामा विदेशी नागरिकको मृत्यु. भेनेजुएलामा गत बुधबार गएको 2 शक्तिशाली भूकम्पमा ठूलो संख्यामा विदेशी नागरिकको पनि मृत्यु भएको देखिएको छ. पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नै 9 जनाको मृत्यु र 56 जना बेपत्ता रहेको जनाएको थियो. चीनको सरकारी प्रसारक सीसीटीभीले काराकास स्थित चिनिया दूतावासलाई उद्धृत गर्दै 7 चिनिया नागरिकको मृत्यु भएको जनाएको छ. दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ. स्पेनले पनि आफ्ना कम्तीमा 5 नागरिकको मृत्यु भएको तथा 119 जना अझै बेपत्ता रहेको जनाएको छ. भग्नावशेषबाट 14 जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन्. स्पेनले राहतका लागि 10 लाख युरो सहयोग घोषणा गरेको छ. आधिकारिक तथ्याङ्क अनुसार भेनेजुएलामा करिब 1,47,000 स्पेनी नागरिक बसोबास गर्दै आएका छन्. ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना 2 नागरिकको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ. इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित लागुएरा क्षेत्रमा भवन फत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका 50 वर्षीय एक पुरुषको मृत्यु भएको छ. इटालीका करिब 1,70,000 राजधानी वाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ. कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ. गीत रहेको छ अबाया एन्ड द स्टिम इन्जिन्सको सङ.

हजुर श्रोता मित्र, कार्यक्रममा नेक्स्ट न्यूज तर्फ लाग्यो। न्यूज रहेको छ, भारतमा बढ्दै चिनिया इभी प्रविधिको प्रभाव। अब पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, चिनिया कार निर्माता कम्पनीहरूका लागि भारतको ढोका बन्द भएको हुन सक्छ, तर यसका बावजुद चिनिया विद्युतीय सवारी इभी प्रविधिले विश्वको तेस्रो ठूलो अटोमोटिभ बजारमा आफ्नो पकड जमाउन थालेको छ। नयाँ दिल्लीले सन् 2020 चिनिया कम्पनीहरूलाई आफ्नो बजारमा धेरै हदसम्म प्रवेश रोक लगाएको छ। अर्कोतर्फ अहिले बेजिङले पनि आफ्नो प्राविधिक ज्ञानको निर्यातमा कडाई गरिरहेको छ। यति हुँदाहुँदै पनि यी दुई देशका कार उत्पादन उद्योगहरू बीचको सम्बन्ध भने अझै बढ्दै गइरहेको देखिन्छ। टाटा मोटर्सले जुन महिनाको सुरुमा भारतमा प्रिमियम इभीहरू उत्पादन गर्न चिनिया कम्पनी चेरीको कार उत्पादन प्लेटफर्म प्रयोग गर्ने बताएको थियो। यो सम्झौतामा कुनै पनि शेयर हिस्सेदारी समावेश छैन। राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै कम्पनीहरूले यो केवल एक आपूर्ति व्यवस्था मात्रै भएको बताएका छन्। उनीहरूले टाटालाई कुनै पनि प्राविधिक ज्ञान हस्तान्तरण नगरिने कुरामा जोड दिएका छन्। सन् 2020 दुई देशबीच भएको सीमा झडपमा दुवैतर्फका सैनिकहरू मारिएपछि भारतले चिनिया व्यवसायहरूमाथि कडाई गरेको थियो। नयाँ दिल्ली र बेजिङ बीच सम्बन्ध सुधार्ने प्रयास भइरहे पनि केही मनमुटाव अझै नै बाँकी नै छ। डेन्टन्स लिङ्क लिगल ल फर्मका साझेदार सन्तोष पाईले भने, यदि भारत आफ्नो उत्पादन क्षेत्र विस्तार गर्न र विश्वव्यापी आपूर्ति श्रृङ्खलाको ठूलो हिस्सा बन्न चाहन्छ भने चीनसँगको साझेदारी अपरिहार्य छ। यदि चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन चाहन्छन् भने उनीहरूले भारत र यसको आर्थिक समावनलाई व्यवस्था गर्न मिल्दैन। भारतमा इभीहरू चाँडो ल्याउनका लागि टाटालाई चेरीको प्लेटफर्म महत्वपूर्ण साबित हुनेछ। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पार्ट पुर्जाहरू विकास गर्ने योजना बनाएको छ। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा हेरेका छन्, किनकि यसले भारतीय उत्पादनलाई प्रवर्धन गर्नेछ। टाटा चेरीको सहमतिले आफ्नो ठूलो प्रयासका बावजुद पनि भारतले चीनको इभी उद्योगलाई पूर्णतः बाहिर पठाउन सक्दैन भन्ने देखाउँछ। यस्ता सहमति मार्फत भारतमा आफ्नो प्रभाव कायमै राख्न सकिने विषयलाई चिनिया कार निर्माताले राम्रोसँग बुझेको चाइना एससीका पूर्व निर्देशक तथा स्वतन्त्र विश्लेषक गाओ हुवाले बताए। यदि चिनिया कम्पनीहरू संलग्न भएनन् भने अन्य देशका कम्पनी भित्रिनेछन्, गाओले भने। भारत विश्वको इभी गाडीको तेस्रो ठूलो बजार हो, त्यसैले पनि यहाँ धेरै देशले आकार लगाइरहेका छन्। विगतमा जापानी, कोरियाली र युरोपेली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ्दो छ। सस्तो र चाँडै तयार गर्न सकिने भएकाले चिनिया प्रविधिले अन्य देशको प्रविधिलाई चुनौती दिइरहेको छ। चेरीले टाटा मात्र नभएर JSW मोटरसँग पनि सहकार्य गरिरहेको छ। गत वर्ष दुई पक्षबीच भएको सहमति अनुसार JSW इभी र हाइब्रिड गाडी बनाउनका लागि चेरीका विभिन्न प्लेटफर्महरू प्रयोग गर्नेछ। JSW सन् 2030 3,00,000 गाडीहरू बेच्ने योजना बनाएको छ। सुरुवातमा चेरीले JSW किटहरू उपलब्ध गराउनेछ। बिस्तारै JSW भारतमा आपूर्ति चक्र निर्माण गर्ने र पश्चिम भारत स्थित आफ्ना कारखानाहरूमा कारको उत्पादन बढाउने लक्ष्य राखेको छ। यस घटनाले सूक्ष्म र सन्तुलित दृष्टिकोणको आवश्यकता औल्याउँछ। सम्बन्ध विच्छेद सधैँ राम्रो विकल्प हुँदैन, गाउँले भने। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ झरी बाई मिलिना राई एन्ड आशु गुरुङ।

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ श्रोता मित्र, र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो होला सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, त्यस्तै हामीलाई फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 90.3 MHz। यति भन्दै आजको लागि म निजल पनि बिदा भयो। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 90.3 यो कम्प्यानियन।

0: life-changing quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाइ हो थियोडोर रुजवेल्टको।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12.

0: गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: नेपाली सुपर हिट्स।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-88-8 98-12-35-88-8।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: क्लासिक हिंदी पॉप टाइम।
15: चलने लगी है हवाएं, सागर भी लहराए।
11: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3।

Life-Changing Coach。जति कठिन संघर्ष हुन्छ, जीत त्यति नै शानदार हुन्छ। यो भनाई हो थोमस पेनको।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह बाह्र बजे, आइतबार राति आठ बजे र मङ्गलबार बिहान नौ बजे।
3: Bollywood Golden Hits.

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।